0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

0: life-changing quotes. मर्नु फेरि जन्मनु हो यो भनाइ हो शहीद शुक्रराज शास्त्रीको
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
4: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps Most Wanted, Keeps Most Wanted।
4: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: Devaysın Dehrunsa, Kips FM 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँलाई स्वागत गर्दैछु म युक्ता. श्रोता मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा हामी सौन्दर्य, स्वास्थ्य वा जीवनशैली टपिक सम्बन्धी केही कुराकानी गर्ने गर्दछौँ र यही टपिक सम्बन्धी केही जानकारी तपाईँलाई दिने गर्दछु. हजुर श्रोता मित्र, अनि तपाईँहरू अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कूल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँले हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रद्वारा पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट. हजुर, आजको यस बसाइमा तपाईँसँग म कुराकानी गर्नेछु जीवन सङ्घर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ. हजुर मित्र, जीवनमा हामीले कुनै न कुनै समयमा सङ्घर्ष र चुनौतीको सामना गर्नै पर्छ. कहिलेकाहीँ सङ्घर्षको पलहरूमा तपाईँ थकित हुन सक्नुहुन्छ. यस सङ्घर्षपूर्ण जीवनबाट तपाईँलाई बाहिर निस्कन मन लाग्छ. तर मित्र, आफूमा विश्वास राख्नुहोस्. आज तपाईँलाई यस्तो बेलामा के गर्न सकिन्छ केही टिप्सहरू दिन जाँदैछु. टिप्सहरू दिन अगाडि एउटा गीत सुनिहालौँछु. पहिलो गीत हामी सुन्नेछौँ सचन राज वैद्यको आवाजमा. गीत रहेको छ सुनकान्छी. यस गीतको राइटर र प्रड्युसर पनि सचन राज वैद्य नै हुनुहुन्छ. मिक्सिङ र मास्टरिङ गर्नुभएको छ दिवस गुरुङले.

हजुर श्रोता मित्र भर्खरै हामीले सुन्यौं गीत सुनकान्छी बाई सज्जनराज वैद्य। सो यस कार्यक्रममा आज म तपाईँलाई केही टिप्स दिन जाँदैछु। जीवन सङ्घर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ यसकै बारेमा। सो पहिलो टिप रहेको छ मित्र, यो जहिले सोच्नुहोला कि तपाईँ सक्नुहुन्छ। हजुर मित्र, जीवन सङ्घर्षपूर्ण हुँदै जाँदा लाग्न सक्छ कि हामी आफूमै केही कमी कमजोरी छ होला, तपाईँ खुसीको हकदार हुनुहुन्न जस्तो लाग्न सक्छ। तर मित्र यस्तो नसोच्नुहोला, हामीले आफूले आफैलाई कहिले पनि महत्त्वहीन मान्नु हुँदैन। हामीले कहिलेकाहीँ गल्ती गर्न सक्छौँ, कहिलेकाहीँ हारको पनि सामना गर्नुपर्छ, तर आफ्नो नजरमा आफ्नो महत्त्व कहिले पनि नघटाउनुहोस्। कठिनाइहरू सङ्घर्षहरूबाट सिक्नुहोस् र एक समझदार व्यक्ति बन्नुहोस्। ओके श्रोता मित्र, यो फर्स्ट टिप मैले तपाईँलाई भनिसकेँ। अब फेरि पनि हामी एउटा गीत नै सुन्नेछौँ मित्र। अब भने हामी सुन्नेछौँ गीत हाय दिल। यो गीत मुभी दिल का रिश्ताबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ अलका याग्निक र कुमार सानु। म्युजिक डाइरेक्टर स्पिटको हुनुहुन्छ नदिम र श्रवण। लिरिसिस्ट हुनुहुन्छ समीर।

सुन गीत हाय दिल मुवी दिलगा रिश्ताबाट ओके सो कार्यक्रम ब्युटी एन्ड द लाइफस्टाइलमा हामी अगाडि बढ्नेछौँ जीवन सङ्घर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ सो यही सम्बन्धी अर्को टिप रहेको छ गुनासो गर्न छोडिदिनुहोस् हजुर मित्र जीवनमा कठिनाइहरूको सामना गर्नुपर्दा हामी धेरै पटक गुनासो गर्न पुग्छौँ कहिलेकाहीँ गुनासो गर्नाले मन हल्का पनि हुन्छ तर मित्र समस्या त त्यहाँ सुरु हुन्छ जब हामी सानो भन्दा सानो कुरामा पनि गुनासो गर्न पुग्छौँ केही सानो समस्या वा सानो कठिनाइमा पनि हामी गुनासो गरिहाल्छौँ यस्तो गर्दा हामीलाई अझ बढी गाह्रो हुन्छ किनकि हामी नेगेटिभमा बढी फोकस गर्न पुग्छौँ यसले तनावलाई पनि बढाउँछ ओके सो अर्को यो टिप मैले तपाईँलाई भनिसके हामी फेरि पनि अर्को एउटा गीत नै सुनौ सो अब हामी गीत सुन्नेछौँ सुनिता थेगिमको आवाजमा तिमी आउने आशैमा यस गीतको कम्पोजर र राइटर हुनुहुन्छ दिपना राय र मनिष श्रेष्ठ मित्र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आउनेछु सुन्दै रहनुहोला किप्स एफएम 98.3 मेगाहर्ट्जलाई

0: 하셔야 매일 부수종미다.
1: 수태야 6:30에서 7시까지 타고. Station Kips FM 98.3 MHz.
2: Kips FM 98.3 presents Pop Hour.
3: मुझे कैसे पता न चला कि तू मैंनु प्यार.
2: Every Friday 12 p.m.
3: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Kids 98.3 FM, your companion.
1: Kids FM 98.3 presents Beauty, Health and Lifestyle. Okay, break pachi feri pani swagat cha karyakram Beauty, Health and Lifestyle ma. हजुर श्रोता मित्र, तपाईँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि, हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. सो आजको यस एपिसोडमा म तपाईँलाई भन्दैछु, जीवन सङ्घर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ, यही बारेमा केही टिप्सहरू तपाईँलाई मैले दिँदैछु. अर्को टिप्सतिर म लाग्न चाहन्छु. अर्को रहेको छ, जिम्मेवारी लिनुहोस्. मित्र, जब जीवन कठिन हुँदै जान्छ तब हामी सजिलै आफ्नो स्थितिको दोष अरूलाई दिन पुग्छौँ. आफ्नो दुःख र पीडाको जिम्मेवार हामी अरूलाई ठहराउन पुग्छौँ. तर मित्र, यस्तो गर्दा हामीलाई लाभ भन्दा पनि हानि बढी हुन जान्छ, किनभने यस्तो गर्नाले हामीले हाम्रो वर्तमान स्थितिलाई बदल्न सक्दैनौ, हामी त्यही स्थितिमा अड्किएर बस्छौ. त्यसैले मित्र, आफ्नो स्थितिहरू तपाईँलाई मैले दिँदैछु. अर्को टिप्सतिर म लाग्न चाहन्छु. अर्को रहेको छ, जिम्मेवारी लिनुहोस्. मित्र, जब जीवन कठिन हुँदै जान्छ तब हामी सजिलै आफ्नो स्थितिको दोष अरूलाई दिन पुग्छौँ. आफ्नो दुःख र पीडाको जिम्मेवार हामी अरूलाई ठहराउन पुग्छौँ. तर मित्र, यस्तो गर्दा हामीलाई लाभ भन्दा पनि हानि बढी हुन जान्छ, किनभने यस्तो गर्नाले हामीले हाम्रो वर्तमान स्थितिलाई बदल्न सक्दैनौ, हामी त्यही स्थितिमा अड्किएर बस्छौँ. त्यसैले मित्र, आफ्नो स्थितिको जिम्मेवारी आफै लिनुहोस् र यसलाई राम्रोको लागि परिवर्तन गर्नुहोस्. हजुर मित्र, यो कुरा मैले तपाईँलाई भनिसके. अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ. सो अब गीत रहेको छ स्त्री टू मुभीबाट खुबसुरत. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ विशाल मिश्रा र सचिन जिगर. म्युजिक सचिन जिगरको नै रहेको छ, लिरिक्स दिनुभएको छ अमिताभ भट्टाचार्यले.

हजुर मित्र भर्खरै हामीले सुन्यौं स्त्री टू मुभीबाट गीत खुबसुरत. ओके, सो गीत पछि फेरि पनि बेला भइसकेको छ अर्को एउटा टिप्स नै भन्ने. हजुर मित्र, जीवन संघर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ त? सो यही सम्बन्धी अर्को टिप रहेको छ, आफ्नो भावनाहरू व्यक्त गर्नुहोस्. हजुर, जीवनमा तपाईँ संघर्षबाट जुझिराख्नु भएको बेला तपाईँलाई लाग्न सक्छ कि आफ्नो भावनालाई व्यक्त नगरेर तपाईँले केही राम्रो गरिराख्नु भएको छ. आफ्नो भावना दुःखहरू लुकाएर तपाईँ भावना र दुःखहरूबाट भागिराख्नु भएको हुन्छ. बिस्तारै यी भावनाहरूले तपाईँलाई भेटिहाल्छ र तपाईँलाई अझ बढी गाह्रो पुग्न जान्छ. त्यसैले भावनाहरूलाई व्यक्त गर्नुहोस्, आफ्नो दुःख आफ्नो नजिकको व्यक्तिसँग बाँड्नुहोस्. अलराइट, यो टिप मैले तपाईँलाई दिइसके. अब भने फेरि पनि गीत नै सुन्नेछौ. हामी सुन्नेछौ गीत अंगाल्नेछु. यो गीत नरेन लिम्बूको आवाजमा रहेको छ.

अराइट मित्र, भर्खरै हामीले सुन्यौ गीत अंगाल्ने छु बाई नरेन लिम्बू। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आज म तपाईँलाई भन्दैछु केही टिप्स, जीवन संघर्ष पूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ यही सम्बन्धी। सो अर्को एउटा टिप रहेको छ मित्र, यो तपाईँले बुझ्नु जरुरी हुन्छ कि स्थिति सदा एकै रहँदैन। हजुर, जब तपाईँ कठिनाईको समयबाट गुज्रिराख्नु भएको हुन्छ तब यो सदा याद राख्नु कि यस्तो स्थिति सदा रहिरहँदैन। जस्तो पनि स्थिति बदलिहाल्छ, समय बलवान हुन्छ, परिस्थिति बिस्तारै बदलिँदै जान्छ, त्यसैले कठिनाईको समय पनि अवश्य नै बित्छ। ओके मित्र, फेरि पनि गीत सुन्ने बेला भइसकेको छ। अब हामी सुन्नेछौ गीत फुल भुलैया 3 मुभीबाट टाइटल ट्र्याक। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ पिटबुल, दिलजित दोसान्ज, नीरज श्रीधर, म्युजिक तनिष्क बाक्सी र प्रीतमले दिनुभएको छ, लिरिक्स ध्रुव योगी र समीरको रहेको छ, इङ्ग्लिस भर्जन कम्पोजिसन रहेको छ पिटबुलको। मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि फेरि पनि म लिनेछु अर्को एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता फेरि पनि आउनेछु र तपाईँलाई अरू पनि टिप्सहरू र रमाइलो रमाइलो गीत सुनाउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई चेन्ज नगर्नु।

0: Yoho Kips FM 98.3 MHz.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
1: Bollywood Golden Hits.
3: Sayyavali Pyar Ka Dushman Hai.
1: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
4: Hey, bachna, ae haseeno, lo main aa gaya.
5: Just move your feet, just move your feet. Enjoy the dance beat, enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिक धादिङ। फोन 01-591-35-96-98-012-35-444.
8: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
10: Babu, pani ko bill tiri de lo.
11: La, tiri de.
12: Babu, batti ko bill tiri de aja.
11: La, la, tiri de.
10: Dada! इन्टरनेट को पनि लास्ट दिन आए आज
11: ल त्यो पनि तिर्दे
10: तर सबै कुरा यति छिटै कसरी तिरिस
11: किनकि मसँग हाम्रो पात्र छ
12: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
11: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरु एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
15: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888
17: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
18: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
20: नेपाली चलचित्रका सदाबहार गीतहरू
21: मेरो निन्द्रा भोको तिर्खा रात र दिन किन छोडेको
20: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3
0: तपाई सुन्दै हुनुहुन्छ
2: के
22: ई
2: बी
22: एस
23: किप्स 98.3 FM योर कम्पेनियन
24: किप्स FM 98.3 प्रेजेन्ट्स ब्युटी हेल्थ एन्ड लाइफस्टाइल ब्रेकपछि म युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। हजुर, यस कार्यक्रममा म तपाईँलाई टिप दिँदैछु जीवन सङ्घर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ यही सम्बन्धी। ओके, स्टेशन हो किप्स एफएम 98.3 MHz। सो अर्को एउटा टिप रहेको छ, स्थितिलाई राम्रो बनाउने प्रयास जारी राख्नुहोस्। कहिलेकाहीँ हामीले जे जति गरे पनि सफलता पाउँदैनौ र तपाईँलाई लाग्न सक्छ कि स्थिति जस्तोको त्यस्तै भइरहेको छ, तर पनि मित्र याद राख्नुहोला, यस्तो भयो भन्दैमा सफलता कहिले पनि प्राप्त नहुने भन्ने चाहिँ हुँदैन। आफ्नो प्रयासलाई नछोड्नुहोला र स्थितिलाई अझ राम्रो बनाउने प्रयास सदा जारी राख्नुहोला। हजुर, अर्को एउटा टिप पछि फेरि पनि हामी गीत नै सुन्नेछौ। भने गीत हामी सुन्नेछौ विवश जेके र एमसी ब्ल्याकस्टरको ल है। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर्स हुनुहुन्छ विवश जेके र एमसी ब्ल्याकस्टर। मिक्सिङमा स्ट्रिङ बेबियनको रहेको छ।

हजुर मित्र, हामीले भर्खरै सुन्यौँ गीत ल है कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। सो यस कार्यक्रममा आज म तपाईँलाई टिप दिँदैछु, जीवन सङ्घर्ष पूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ। यस्तै अर्को एउटा टिप रहेको छ, आफूलाई कमजोर नठान्नुहोस्। हजुर मित्र, जीवन यात्रा भनेको अलिक गाह्रो त हुन्छ नै, यसमा सङ्घर्ष हुन्छ, कठिनाई हुन्छ, तर कहिले पनि आफूले आफूलाई कमजोर ठान्नु नहोस्। आफूमा विश्वास राख्नुहोस्, तपाईँले अवश्य पनि आफ्नो स्थिति बदल्न सक्नुहुन्छ। जीवनले सदा परीक्षा लिन्छ र यो परीक्षाले तपाईँलाई बलवान बनाउनेछ र तपाईँ अवश्य जित्नुहुनेछ। हजुर मित्र, यो अर्को एउटा टिप मैले तपाईँलाई भनिसके। ओके, फेरि पनि गीततिर नै म अगाडि बढ्न चाहन्छु। सो अब हामी गीत सुन्नेछौ, अच्छा चिला दिया। यस गीतको सिङ्गर र म्युजिसियन हुनुहुन्छ बी प्राक, कम्पोजर र लिरिसिस्ट यस गीतको हुनुहुन्छ जानी।

ओके एक मित्र हामी भर्खरै सुन्यौं गीत अच्छा सिला दिया। हजुर मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म तपाईँलाई भन्दैछु, सङ्घर्षपूर्ण जीवन हुँदा के गर्न सक्छौ। सो फेरि पनि टिप नै दिन चाहन्छु, मित्र हामी वर्तमानमा जिउनु पर्छ। जीवनमा कठिनाइहरू त अवश्य आउँछ, तर भविष्यको चिन्ता गरेर आफ्नो वर्तमानलाई नबिगार्नुहोस्। भविष्य राम्रो बनाउनको लागि तपाईँले योजना बनाउनुहोस् र त्यसलाई कार्यान्वयन गर्नुहोस्। तर भविष्यमा यस्तो होला त्यस्तो होला भनेर चिन्ता नलिनुहोस्। अलराइट मित्र, यो टिप मैले तपाईँलाई भनिसके। सो अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। मलाई लाग्छ आजको यो टिप्सहरू तपाईँलाई राम्रो नै लाग्यो होला, अनि यो टिप्सहरू तपाईँले आफ्नो लाइफमा पर्यो भने अवश्य प्रयोग पनि गर्नुहुन्छ। सो कार्यक्रमबाट अब मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रम कस्तो लाग्यो तपाईँले हामीलाई फिडब्याक दिन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। अलराइट, तपाईँको लागि म एउटा गीत राख्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत त्याग बाई विवश जेके। यसको राइटर कम्पोजर र पर्फर्मर हुनुहुन्छ विवश जेके। प्रोड्युसिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ विभिनले। अलराइट, यो गीत छोड्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। नमस्कार।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
10: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
11: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो

0: आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
3: नेपाली सुपरहिट्स

0: Yo ho, KIPS 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: केही नौलो
1: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्तीगाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
4: सम्पर्क बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, out to my heart, team Roma, kunazikai. Farki farki, out to my heart, team Roma, kunazikai.
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: हजुर नमस्कार किप्स 98.3 FM
6: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा

life-changing quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद

0: The Bhai Sundhe Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईलाई कार्यक्रम किप्स मोस्ट वान्टेड मा तपाई सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज द रेडियो अफ न्यू जेनेरेशन र म छु तपाईको साथमा आरजे जेसिका र किप्स मोस्ट वान्टेड प्रोग्राम मा हामी प्ले गर्ने गर्दछौ 10 वटा उत्कृष्ट नेपाली गीतहरु जसमा तपाईले इन्जोय गर्न सक्नुहुन्छ नेपाली आधुनिक गीत देखि लिएर नेपाली पप सङ्सहरु सम्म हामी काउन्टडाउन गर्ने गर्दछौ नम्बर 10 देखि नम्बर 1 सम्मको सङ्सहरु तपाईले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ अब भने लागौ हामी हाम्रो नम्बर 10 को गीततर्फ अंडर नम्बर 10 मा रहेको छ यो वीक गीत कलियुगकी राधा बाई बबिता मानन्धर यस गीतमा लिरिसिस्ट हुनुहुन्छ दीपी खनाल भने म्युजिक दिनुभएको छ शंकर थापाले अरेंजर हुनुहुन्छ विश्वमाचार्य भने मिक्स मास्टर गर्नुभएको छ कुमार केसीले अब सुन्छौ बबिता मानन्धरको आवाजमा कलियुगकी राधा
7: किप्स मस्ट वान्टेड नम्बर 10

0: भर्खरै हामीले कलियुगकी राधा गीत सुनिसकेका छौँ र अब भने लागौँ हामी नम्बर 9 को गीततर्फ. नम्बर 9 यो विक रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. लिरिक्स दिनुभएको छ सलिन मगरले भने म्युजिक र कम्पोजिसन गर्नुभएको छ वर्षा कर्मचार्य र सलिन मगरले. मिक्स मास्टर गर्नुभएको छ देव शर्मा र शाश्व श्रेष्ठले. अब सुन्छौँ वर्षा कर्मचार्यको आवाजमा डोली.
1: Kids most wanted number 9.

0: अल राइट, भर्खरै हामीले सुन्यौं नम्बर 9 को सङ, अब पनि हामी लागौं हाम्रो नम्बर 8 को गीत तर्फ. नम्बर 8 मा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. यस गीतमा लिरिसिस्ट म्युजिक दिने काम गर्नुभएको छ जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ जीवन बारुले. अब सुन्छौ गीत सिटी बजाउँदै.
1: Gifts Most Wanted Number 8.

0: भर्खरै हामीले सुन्यौँ नम्बर 8 को सङ, अब भने लागौँ हामी नम्बर 7 को गीततर्फ। नम्बर 7 मा रहेको छ गीत मोहनी लगायो कान्छीले, जसमा भोकलिस्ट हुनुहुन्छ आशीर्वाद सुवेदी र एलिना चौहान, भने लिरिक्स दिनुभएको छ बसन्त सापकोटाले। म्युजिक दिने र कम्पोजिङ गर्ने काम गर्नुभएको छ बसन्त सापकोटाले, भने म्युजिक प्रड्युसर हुनुहुन्छ उदयराज पौडेल। मिक्स मास्टर गर्नुभएको छ किशोर थापाले। अब सुन्छौँ नम्बर 7 मा गीत मोहनी लगायो कान्छीले।
1: Gift most wanted number 7.

0: अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा हामी प्ले गर्ने गर्दछौँ पुराना नेपाली गीतहरू र यो विक फ्ल्यासब्याकमा रहन सफल भएको छ गीत कहिले भेट्ने खै के बाँचौला खै बाई अलमोरा राणा उप्रेती। अब सुन्छौ फ्ल्यासब्याकमा गीत कहिले भेट्ने खै। यो गीत पछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेक पछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु। टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज।
1: Flashback.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kipsa FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको

0: 98.3 MHz.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्तीगाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: फुलको डाले डालेमा तिम्रो रूपको लाले.
7: नेपाली चलचित्रका सदाबहार गीतहरु.
8: मेरो निन्द्राको तिर्खा रात रजिनाको किन छोरे.
7: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
10: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
11: Every Monday 5 p.m. and Friday 8 p.m. Keeps it.

All right, welcome back after first commercial break. Tapai sundai hunuhuncha karyakram Keeps Most Wanted on radio station Keeps FM 98.3 megahertz. The station that keeps you cool, keeps you alive and keeps you entertained. Ra maja tapai ko sath ma Jessica. Tapai le aba hamilai worldwide sunna saknuhuncha hamro patra app bata wa hamro online address www.keepsfm.com bata pani sunna saknuhuncha. Tapai hamisanga social media haru Facebook, TikTok ra इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. अब भने लागौ हामी नम्बर 6 को गीततर्फ. नम्बर 6 मा रहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. र्यापर हुनुहुन्छ अनुप महर्जन. भने म्युजिक दिने, लिरिक्स दिने र मिक्स मास्टर गर्ने काम गर्नुभएको छ साजन शाहले. अवेन्जर हुनुहुन्छ विश्व अधिकारी. अब सुन्छौ स्मिता बोहरा र साजन शाहको आवाजमा आँखैमा लाउने मेरो गाजल. Kids must

0: Alright, moving on to number 5 song. Number 5 मा रहेको छ गीत पागल फन, जसमा वोकलिस्ट हुनुहुन्छ बादल थापा भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ जीवी चिरणले भने अरेन्जिङ र मिक्स मास्टरमा हुनुहुन्छ बादल थापा. अब सुन्छौ बादल थापाको आवाजमा पागल फन.
1: Kiss Most Wanted number 5.

0: भर्खरै हामीले सुन्यौँ गीत पागलपन. अब भने लागौँ हामी हाम्रो नम्बर फोरको गीततर्फ. नम्बर फोरमा रहेको छ गीत मखमली बाई द हुलाकी. अब सुन्छौँ नम्बर फोरमा गीत मखमली.
1: Kids must wanted number 4.

अब भने लागौ हामी हाम्रो दोस्रो सेगमेन्ट तर्फ. हाम्रो दोस्रो सेगमेन्टको नाम रहेको छ न्यू पिन्च. न्यू पिन्चमा हामी प्ले गर्ने गर्दछौँ मार्केटमा रिलिज भएको नयाँ नयाँ गीतहरू. र यो विक न्यू पिन्चमा रहेको छ गीत चिसो चिसो झरी, जसमा भोकलिस्ट हुनुहुन्छ प्रताप दास र रचना रिमाल भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सौगात श्रेष्ठ. अनुरागीले भने अरेन्ज गर्नुभएको छ विष्णु तामाङले र साथसाथै मिक्स मास्टर गर्नुभएको छ कुमार सानुपुनले. अब सुन्छौ प्रताप दास र रचना रिमालको आवाजमा चिसो चिसो झरी. यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक र ब्रेक पछि म जेसिका फेरि पनि आउने नै छु मिठा मिठा गीतहरू लिएर. टिल देन किप लिसनिङ टु रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज.

0: weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 4 44

0: Welcome back after second commercial break. You are listening to the program Keeps Most Wanted on radio station Keeps FM 98.3 MHz. Your companion. Ra maza tapai ko saath ma Jessica. Aba bhane lagau hami number 3 ko git tarfa ra number 3 ma raheko cha git chak ma by Elina Chauhan. यो गीतमा लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ मनिष श्रेष्ठले भने अरेन्जर र मिक्स मास्टर हुनुहुन्छ विकेश गुरुङ अब भने सुन्छौँ हामी एलिना चौहानको आवाजमा गीत चकमा
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: मुभिङ अन टु नम्बर टू सङ, केटी फस्यो माया बस्यो, जसमा भोकलिस्ट हुनुहुन्छ आशिष अविरल र अस्मिता अधिकारी, भने लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले, म्युजिक दिने र मिक्स मास्टरिङ गर्नुभएको छ आशिष अविरलले। अब सुन्छौ नम्बर टूमा गीत केटी फस्यो माया बस्यो।
1: Kids must wanted number 2.

0: अब भने हाम्रो तेस्रो सेगमेन्टको पालो भएको छ र तेस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस। माई चोइसमा म प्ले गर्ने गर्दछु मेरो चोइसको गीतहरू र यो विक मैले माई चोइसमा लिएर आएको छु गीत माया फेरी, जसमा भोकल दिने, कम्पोजिङ गर्ने र लिरिक्स दिने काम गर्नुभएको छ सीमा राईले भने अरेन्जिङ गर्नुभएको छ दिवस गुरुङ र सीमा राईले, मिक्स मास्टर गर्नुभएको छ दिवस गुरुङले। अब सुन्छौ सीमा राईको आवाजमा माया फेरी।
1: My choice.

0: Alright, let's do a quick recap of the songs.
1: Are you ready?
2: Recap. Let's go.
0: नम्बर 10 मा रहेको छ गीत कलियुगकी राधा बाई बबिता मानन्धर. नम्बर 9 मा रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. नम्बर 8 मा रहेको छ गीत सिटी बजाउँदै जसमा आवाज दिनुभएको छ राहुल श्रेष्ठले भने. नम्बर 7 मा रहेको छ गीत मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. नम्बर 6 मा छ गीत आँखैमा लाउने मेरो गाजो बाई स्मिता बोहरा एन्ड साजन शाह. नम्बर 5 मा रहेको छ गीत पागलपन बाई बादल थापा. नम्बर 4 मा रहेको छ मखमली बाई द हुलाकी. नम्बर 3 मा भने रहेको छ गीत चकमा एलिना चौहानको आवाजमा. र नम्बर 2 मा रहेको छ गीत केटी फस्यो माया बस्यो जसलाई आवाज दिनुभएको छ आशिष अविडल र अस्मिता अधिकारीले. अब भने हाम्रो नम्बर 1 को सङ रिभिल गर्ने पालो पनि भइसकेको छ र नम्बर 1 मा यो विक रहन सफल भएको छ गीत पियारी बाई बियन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान, जसमा कम्पोजिङ र लिरिसिस्टको काम गर्नुभएको छ बियन्डले भने मिक्स मास्टर गर्नुभएको छ ब्रिजेस श्रेष्ठले. साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र सुन्दै गर्नुहोला हाम्रो कार्यक्रम किप्स मोस्ट वान्टेड एट रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज. र यदि तपाईँलाई सल्लाह सुझाव दिनु मन छ भने हामीलाई फलो गर्नुहोला हाम्रो सोसल मिडिया फेसबुक इन्स्टा र टिकटकमा. हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. यति भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु. धन्यवाद.
3: किप्स मोस्ट वान्टेड नम्बर 1.

Life-Changing Quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ, यो भनाई हो अब्राहम लिंकन को।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: क्लासिक हिन्दी पॉप टाइम
7: चलने लगी है हवाएं सागर भी लहराए
6: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गुम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910-5151, 4910-5151, 9851-70939, 9851-70939।
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
7: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तो रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: Are you ready for the big O?
2: This is Inbox.

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
7: This is Kips 98.3 FM, your companion.
8: Are you ready for the big O?
6: This is Inbox.

0: Life-Changing Quotes. पैसा दुईधारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
1: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: keeps FM 98.3 megahertz and hit that follow button today.
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
4: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
6: 01-4235-888 98-12-35-888.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
13: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.
14: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 megahertz.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तो रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
17: नेपाल भाषा या न्याय पुछे चौ मेता
18: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
19: इन आँखों के मस्ती मस्ताने हजार
20: किप्स 98.3 एफएम मा गजल संसार

0: हरेक शनिबार बेलुकी 10 बजे
1: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
2: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा.

0: presku sata bani palvari coda hazar bani bani hot spotter ma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Best romantic Hindi song.
8: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
7: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: Ish. Keep 98.3 FM. Your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: सृजनशीलतामा पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30에서 7시까지. 스테이션 KIPS FM 98.3 MHz.

0: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
1: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
2: नमस्कार किप्स 98.3 FM।
3: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
4: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: किप्स 98.3 एफएम योर कम्पानियन
0: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको एक बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhag

0: हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-12-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
9: ल त्यो पनि।

बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM ma Gazal Sansar
2: mujhse milne shama jala kar aaj mahal mein
1: Gazal Sansar
2: gum ka khazana tera bhi hai mera bhi
3: har ek shanivar din ki 10 baje
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिकल स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
7: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नु होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
8: यू कैन डांस
9: You can sing. All you gotta do is
10: just tune in.
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. खानाको भोक भन्दा मायाको भोक मिटाउन गाह्रो हुन्छ. यो भनाई हो मदर टेरेसाको.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, hey, haseeno, lo main aa gaya.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Amila Isulu host www.keepsfm.com marfat. Just tune in Radio Naya Generation ko.
7: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-0-12-35-888
15: नेपाली पप फ्ल्याशब्याक
0: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
16: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
17: 3 in 1
18: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Nepali Super Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 योर कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज र तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ वर्ल्ड वाइड लाइभ किप्स एफएम .com हाम्रो पात्रो एपबाट र म निजल छु तपाईँको साथमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ कार्यक्रम विकली वर्ल्ड न्युजमा र आज पनि यो सिलसिला जारी रहेको छ र कार्यक्रममा सुरु गर्छौँ पहिलो साङ्गीतिक कौशलीबाट गीत रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड्समा पहिलो न्यूजतर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, रुसले बनायो नयाँ इबोला खोप। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ बुन्डी बुगियो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुगियो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ। मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढ़िरहेका बेला रुसले नयाँ इबोला स्ट्रेन विरूद्ध खोप विकास गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम आईएचआर 2005 अन्तर्गत विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मे 17 कङ्गो लोकतान्त्रिक गणतन्त्र डीआरसी र युगाण्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल पीएचईआईसी का रूपमा वर्गीकृत गरेको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र अफ्रिका सीडीसीले पनि कङ्गो र युगाण्डामा फैलिरहेको बुन्डी बुगियो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ। यसबीच डब्ल्यूएचओको आईएचआर आपतकालीन समितिले मे 22 थप सतर्कताका उपाय सुझाउँदै अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो। समितिले बुन्डी बुगियो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुको पहिचान, मूल्याङ्कन, प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन आग्रह गरेको छ। साथै भाइरस देखिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि सिफारिस गरिएको छ। प्रेस विज्ञप्ति अनुसार कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगाण्डासँग सीमा जोडिएका देशहरू, विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। इबोला रोग अत्यन्त गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यो इबोला भाइरसको बुन्डी बुगियो स्ट्रेनको संक्रमणबाट उत्पन्न हुन्छ। यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिन्छ। हालसम्म बुन्डी बुगियो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन। यही सन्दर्भमा रुसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ। हजुर, विकली वर्ल्ड्समा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ, म यस्तो गीत गाउँछु टुबाट, तिम्रो घरको वरिपरि।

श्रोता मित्र विकली वेलनेसमा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको संकेत। कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पूँजी प्रभाव बढेकाले सिङ्गापुरको सन् 2026 को आर्थिक वृद्धि दर पूर्वानुमान बढाइएको छ। मलेसिया स्थित मे ब्याङ्क इन्भेस्टमेन्ट ब्याङ्कले सन् 2026 का लागि सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जुन पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% दायरा भन्दा माथि छ। उक्त अनुसन्धान संस्थाले सन् 2027 को वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पूँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ। मध्य पूर्वमा जारी द्वन्द्वले ऊर्जा आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ। विशेष गरी समुद्री ढुवानी र हवाई क्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ। एआई सम्बन्धी पूँजीगत खर्च सन् 2026 को दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ। प्रमुख अमेरिकी प्रविधि कम्पनीहरूले खर्च बढाइरहेकाले सेमी कन्डक्टर र सर्भर सम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठूलो परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ। अर्कोतर्फ युनाइटेड ओभरसिज ब्याङ्क अनुसन्धान विभागले पनि सन् 2026 को वृद्धि पूर्वानुमान 2.5% बढाएर 3.2% पुर्याएको छ। यसले पहिलो त्रैमासिकको अपेक्षा भन्दा राम्रो प्रदर्शन र एआई सम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ। रिपोर्ट अनुसार इलेक्ट्रोनिक क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ, विशेष गरी सेमी कन्डक्टर निर्यातमा ठूलो वृद्धि देखिएको छ। रिपोर्टले एआई आधारित प्रविधि चक्रले इलेक्ट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउनेछ। तर केही विश्लेषकहरूले भू राजनीतिक तनाव र आपूर्ति श्रृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् 2026 का लागि 2-4% वृद्धि दर अनुमान यथावत राखेको छ, यद्यपि बाहिरी जोखिमहरू बढेको स्वीकार गरेको छ। सन् 2026 को पहिलो त्रैमासिकमा सिङ्गापुरको अर्थतन्त्र 6% विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिक भन्दा उच्च हो। कार्यक्रममा अब हामी अर्को गीत तर्फ लाग्छौ। गीत रहेको छ सोनी राज भण्डारीको आवाजमा गाजल आँखैमा।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: Kips 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन टिन. कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ. विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्ने गर्दछौँ, हामी सुनाउने गर्दछौँ. र कार्यक्रममा तपाईँले गीत सङ्गीत पनि सुन्न सक्नुहुन्छ. वर्ल्ड वाइड तपाईँले सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ, वैदेशिक रोजगारीबाट श्रीलङ्कामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा. श्रीलङ्काले सन् 2026 अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेसनमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ. श्रीलङ्का वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमासिंघले गत सोमबार जानकारी दिएका हुन्. उनका अनुसार सन् 2026 पहिलो चार महिनामा मात्रै 3.6 अर्ब अमेरिकी डलर बराबरको डिप्रेसन प्राप्त भएको छ. सन् 2025 सोही अवधिमा 2.40 अर्ब डलर डिप्रेसन प्राप्त भएको थियो, जुन त्यसअघिसम्मकै उच्च तथ्याङ्क मानिएको थियो. अध्यक्ष विक्रमासिंघले डिप्रेसन वृद्धिको प्रमुख कारण श्रीलङ्काली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए. उनले मध्य पूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि डिप्रेसन आप्रवाह निरन्तर रूपमा बढ़िरहेको उल्लेख गरे. मध्य पूर्व श्रीलङ्काली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ. डिप्रेसन श्रीलङ्काको प्रमुख वैदेशिक मुद्रा आमदानी स्रोतहरूमध्ये एक हो.

श्रोता मित्र विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बन्यो बेजिङ। मे 13-15 बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलका वरिष्ठ सदस्य तथा ठूला व्यावसायिक प्रतिष्ठानका सीईओहरूको टोलीसहित चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटे। त्यस लगतै रूसी राष्ट्रपति भ्लाडिमिर पुटिन बेजिङ भ्रमणमा आए। सोमबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनापति असीम मुनीले सीसँग भेटेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्ध अन्त्यका लागि शरीफ र पाकिस्तानी सेनापति फिल्ड मार्शल असीम मुनीरले खेल्दै आएको मध्यस्थताको भूमिकाको प्रशंसा गर्दै आएका छन्। बेजिङमा चिनिया राष्ट्रपति सीले शरीफको मध्यस्थता प्रयासमा चीनले समन्वयन गर्ने बताए। पछिल्ला भेटघाटमा राजनीति, प्रविधि, आपसी व्यापार र लगानीले प्राथमिकता पाएको देखिन्छ। सरकारका प्रतिनिधि मात्र नभएर व्यावसायिक घरानाका मानिसहरूको बढ्दो उपस्थितिले बेजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छा शक्ति दर्शाउँछ। अप्रेल महिनामा केवल 10 दिनको अवधिमा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, आबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल निहान, भियतनामका राष्ट्रपति तो लाम, रूसी विदेश मन्त्री सेर्गेई लाभरोभ लगायतका विदेशी पाहुनाले चीन भ्रमण गरेका थिए। विश्वले चीनप्रति आफ्नो ठूलो विश्वास प्रकट गरेको उदाहरण पछिल्ला भ्रमण लहरहरू हुन्। चिनिया सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले त्यसबेला लेखेको थियो। चीनका स्थानीय सञ्चार माध्यमहरूले यी भ्रमणहरूको व्याख्या गर्ने क्रममा बैठक कोठा, बेजिङको समय जस्ता शब्द प्रयोग गरेका छन्। भविष्यमा चीनले विश्वमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गत अप्रेलमा चीन भ्रमणका क्रममा सिङहुवा विश्वविद्यालयमा आयोजित कार्यक्रममा भनेका थिए। उनले बहुध्रुवीकृत विश्व आजको आवश्यकता भएकाले यसलाई नजरअन्दाज गरेर अघि बढ्न नसकिने बताएका थिए। पछिल्लो समय पश्चिमा गठबन्धनका क्यानाडा र स्पेन जस्ता देशहरू नै चीनसँग सहकार्य गहिरो बनाउने प्रयासमा छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गत जनवरीमा बेजिङ भ्रमण गरेर चिनिया राष्ट्रपतिसँग भेटेका थिए। सन् 2017 क्यानाडाका कार्यकारी प्रमुखले गरेको यो नै पहिलो भ्रमण थियो। दुई देशबीच नवीकरणीय ऊर्जा, कृषि, अपराध नियन्त्रण लगायत विषयमा छलफल भएको थियो। जनवरीमै कोरियाका राष्ट्रपति ली जे म्योङ, आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन, फिनल्यान्डका प्रधानमन्त्री पिटेरी ओर्पो, बेलायतका प्रधानमन्त्री केयर स्टार्मर लगायतले सीसँग भेटेका थिए। त्यस्तै फेब्रुअरीमा उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सी र जर्मन चान्सलर फ्रेडरिच मार्स बेजिङ आए। चीनको स्थिर नीति र हाइटेक उद्योगमा बढ्दो प्रभावले अन्य देशहरू आर्थिक सहकार्यका लागि इच्छुक देखिएको अर्थशास्त्री पोषराज पाण्डेले बताए। फाइटर जेटदेखि स्मार्टफोन र कम्प्युटरको निर्माणमा आवश्यक पर्ने दुर्लभ खनिज धातुको 90% प्रशोधित हिस्सा चीनसँग छ। ट्रम्पकै शब्दमा कार्ड अब चीनसँग छ। गत वर्ष अमेरिकाले सुरु गरेको भन्सार युद्ध असफल बनाउन चीनले यही कार्ड खेलेको थियो, पाण्डेले भने। अमेरिकासँग आफ्नो उपभोक्ता बजार छ जसले धेरैलाई आकर्षित गर्छ, तर यसका बावजुद अहिले अमेरिकी बजार अनिश्चित भएकाले मानिसहरू त्यहाँ लगानी गर्ने जोखिम लिइरहेका छैनन्। जहाँ स्थिरता हुन्छ लगानीकर्ता त्यही आकर्षित हुन्छन्, उनले थपे। अमेरिकामा कृषि प्रवर्धन गर्ने ट्रम्पको योजना छ। त्यसलाई ध्यानमा राखेर चीनले बीफ, सोयाबिन र मकै जस्ता अमेरिकी उत्पादनमा यसअघि लगाएको प्रतिबन्ध खुकुलो गरिदिने भएको छ। अमेरिकाले पनि एआईका लागि चीनलाई चिप्सहरू दिने सहमति गरेको छ। यस्तै विश्व व्यापारमा केही स्थिरता देखिन सक्छ। विशेष गरी डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए यता अमेरिकाको विदेश सम्बन्ध र नीति अस्थिर देखिँदै आएको छ। ट्रम्पको मेक अमेरिका ग्रेट अगेन नीतिले घरेलु मुद्दाहरूलाई प्राथमिकतामा राख्ने दावी गरे पनि विश्वव्यापी सहकार्यलाई निरुत्साहित गर्दै राखेको छ। यस्तै उसका पश्चिमा सहयोगीहरूमा आशंका बढाएको छ। ठिक विपरीत चीनले नीतिगत निरन्तरता, बहुपक्षीयता प्रतिको प्रतिबद्धता र वैश्विक सहकार्यका पक्षमा जोड दिइरहेको छ। चीनले नयाँ अवधारणा र नयाँ अभ्यासहरूको प्रतिनिधित्व गर्दै विश्वलाई शान्ति, समृद्धि र स्थिरताको रूपान्तरणतर्फ डोराउन सक्छ भनेर विश्वले स्वीकारिसकेको छ। यस विरुद्ध गुटबन्दी र एकपक्षीयताको पुरानो मानसिकता उभिएको छ। चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले चिनिया सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्ससँग भनेका छन्, चीनसँग विश्वका विभिन्न देशले आफ्नो सन्दर्भ अनुरूप सहकार्य खोजिरहेको देखिन्छ।
भियतनाम जस्ता छिमेकी देशले साझा भविष्यसहितको बलियो जग बनाउन चाहेका छन्। स्पेन जस्ता युरोपेली देशहरूले हरित ऊर्जा र प्रविधिको नवप्रवर्तनमा सहकार्य खोजिरहेका छन्। पश्चिम एसियाका देशहरूले क्षेत्रीय शान्तिमा चीनको मध्यस्थता र साथ खोजेका छन्। रूस रणनीतिक साझेदारी चाहन्छ भने अमेरिकाले व्यापार र प्रविधिमा ध्यान केन्द्रित गरेको छ। केही समय अघि सम्पन्न चीनको राष्ट्रिय जनकङ्ग्रेसले 15 पञ्चवर्षीय योजना पारित गरेको थियो। विकास र समृद्धिका लागि बाँकी विश्वसँग हातेमालो गरेर अघि बढ्ने नीति योजनामा उल्लेख छ।

0: यो हो KIBS 98.3 FM तपाईसँगको सहयात्रा
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: हजुर श्रोता मित्र दोस्रो अनि अन्तिम व्यापारिक विषयमा बसी फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन KIBS FM 98.3 यो कम्पेनियनमा र म निजल छु तपाईँको साथमा कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ इबोलाले 220 जनाको मृत्यु भएको डब्ल्युएचओको आशंका विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसिसले अफ्रिकामा 220 जनाको मृत्यु शंकास्पद इबोलाका कारण भएको हुन सक्ने बताएका छन् संक्रमितहरूको पहिचानमा ढिलाइ भएकाले यस विरूद्ध खटिएका टोलीहरूलाई महामारी नियन्त्रणमा लिन समेत कठिन परिरहेको उनले बताए हामी द्रुत गतिमा अपरेसनहरू बढाउँदैछौ तर अहिलेको अवस्थामा महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर गइरहेको छ महानिर्देशक टेड्रोसले गत सोमबार भने कङ्गो DRC-सँग सीमा जोडिएका देशहरूले तत्काल कदम चाल्नुपर्छ यसअघि सोमबार युगाण्डामा इबोलाका थप 2 संक्रमित फेला परेको पुष्टि भएको थियो त्यहाँ कुल संक्रमितको संख्या 7 पुगेको छ यसअघि गत आइतबार टेड्रोसले 900 जना भन्दा धेरै बिरामीमा इबोला भएको आशंका गरिएको बताएका छन् पछिल्लो समय कङ्गोको इटुरीबाट यो इबोला फैलिएको हो संक्रमित व्यक्ति वा मृतकको रगत ऱ्याल बान्ता पसिना वा अन्य शरीरका तरल पदार्थ छुँदा इबोला संक्रमण हुने उच्च जोखिम हुन्छ यदि यी तरल पदार्थहरू स्वस्थ व्यक्तिको घाउ चोट लागेको छाला वा आँखा नाक र मुख जस्ता अङ्गमा परेमा रोग सर्न सक्छ यसैले बिरामीको हेरचाह गर्ने चिकित्सक र परिवारका सदस्यहरूमा संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ डब्ल्युएचओले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा कङ्गोमा जोखिमको स्तर अति उच्च रहेको र अफ्रिका क्षेत्रमा उच्च रहेको जनाएको छ विश्वव्यापी रूपमा यो संक्रमण फैलिने सम्भावना भने कम रहेको डब्ल्युएचओले जनाएको छ अहिले फैलिरहेको बुन्डी बिग्यो स्ट्रेनको इबोलाको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन गत साता मात्रै डब्ल्युएचओले यस स्ट्रेनलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दैछ तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झण्डै 2-3 महिना लाग्ने BBC-मा उल्लेख छ यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ हजुर विकली वर्ल्ड न्यूजमा अब नेक्स्ट सङ्गतर्फ लागो सङ रहेको छ PRE by Beyond Bridges and Abu Dhabi

श्रोता मित्र विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लागो न्यूज रहेको छ। भारतका विभिन्न राज्यमा तातो हावा, तेलंगानामा 16 को मृत्यु। भारतका विभिन्न क्षेत्रमा तातो हावा लू चल्दा जनजीवन अस्तव्यस्त भएको छ। द हिन्दूमा प्रकाशित समाचार अनुसार धेरै क्षेत्रमा तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ। तातो हावाको कहरपछि पंजाबका अस्पतालहरूले हिट स्ट्रोक व्यवस्थापन युनिट नै सञ्चालन गरेका छन्। त्यसै गरी झारखण्डका 3 वटा जिल्लाहरूमा सोमबारका लागि लू आउन सक्ने चेतावनी जारी गरिएको थियो। तापक्रम वृद्धिले जनावर र पन्छीहरू पनि समस्यामा परेका छन्। गत शनिबार दिल्लीमा अति गर्मी थियो, तर आइतबार बिहान आँधी र हल्का वर्षा भएपछि जनताले थोरै राहत महसुस गरेका थिए। दिल्लीका पशु उद्धार कर्मीहरूका अनुसार शनिबार परेवाहरू आकाशमा थकित भएर जमिनमा बेहोस भएर ढलेका थिए। केही सड़क क्षेत्रमा पानीको कमीले छटपटाइरहेका चिलहरूलाई उद्धार गरिएको छ। त्यस्तै लगातारको लूका कारण सड़कका जनावरहरू पनि समस्यामा छन्। तेलंगानाका राजस्व, आवास र सूचना तथा जनसम्पर्क मन्त्री पेंगुलेटी श्रीनिवास रेड्डीका अनुसार राज्यका 7 जिल्लामा यस वर्षको गर्मीले 16 व्यक्तिको निधन भइसकेको छ। उनले अति उच्च तापक्रम रेकर्ड भएका गाउँहरूको पहिचान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। त्यस्तै कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको प्रबन्ध सुनिश्चित गर्न आग्रह गरेका छन्। राजस्थानको चितौडगढमा गत शनिबार तापक्रम 44.2 डिग्री सेल्सियस रेकर्ड भएको थियो। बिहारका राज्यका जिल्लाहरूमा तापक्रम 40 डिग्री नागेपछि विद्यालयको घण्टा घटाइएको थियो। कतिपय विद्यालय बन्द भएका थिए। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चट्टरुमाल।

श्रोता मित्र, विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हाम्रो इन्स्टा र टिकटक पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। सल्लाह सुझाव हामीलाई पठाउँदै गर्नुहोला र नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। त्यसको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्प्यानियन।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709399 98511709399
6: Stay connected with your favorite station Kips FM 98.3 MHz
7: Join our community on Facebook for the latest updates and all the music you love
6: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
13: You can dance.
14: You can sing. All you gotta do is
6: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530

0: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
1: थ्री इन वन
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: पूर्व मेची देखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
1: यो हो किप्स FM 98.3 MHz
2: बलिउड गोल्डन हिट्स

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Tips FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: Every Friday 12 p.m.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
5: Tapai Sundai Hununsa.
6: K.
5: E.
6: E.
5: E.
6: B.
5: S.
7: KIPS 98.3 FM, your companion.
3: KIPS FM 90.3 MHz presents Best Romantic Hindi Songs.

0: Gibt's 98.3 FM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station keeps FM 98.3 megahertz
2: Join our community on Facebook for the latest updates and all the music you love
18: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
19: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
20: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
0: This is Kips 98.3 FM, your companion.
21: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Life-Changing Quotes. तपाईको पहिरन भन्दा महत्त्वपूर्ण तपाईको चरित्र हो. यो भनाइ हो स्कॉट स्यानफोर्डको.
1: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले.
2: नेपाल भाषाया न्याय पुसे चौमेता.
3: सुथेया 6:30 to 7 PM तक. स्टेशन किप्स एफएम 98.3 MHz.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 to 2 PM मात्र किप्स एफएम 98.3 MHz.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888.
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू. कार्यक्रम
0: म्युजिक मज्जा
14: प्रत्येक मंगलबार बेलुकी 8 to 9 PM र प्रत्येक बिहीबार बिहान 7 to 8 PM मात्र किप्स 98.3 FM मा.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Perky, perky, out to my timbro, man, kunazi kai. Perky, perky, out to my timbro, man, kunazi kai.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
11: Kips 98.3 FM. Your companion.
12: This is English Non-Stop Hits on Kips 98.3 FM.

0: Life-changing quotes. पैसालाई भगवान बनायो भने यसले हामीलाई दानव बनाइदिन्छ। यो भनाइ हो हेनरी फिल्डिङको।
1: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: The Vine Sundahunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
6: नमस्कार श्रोता महानुभावहरू, स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र साथमा छु म युक्ता. यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु. अहिले तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz. दिस इज द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. हजुर, अबको एक घन्टासम्म तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू. तपाईँले हामीलाई अनलाइन सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ. अब श्रोता मित्र, म गीततिर लाग्न चाहन्छु. पहिलो गीत तपाईँको लागि राख्न चाहन्छु मच्याङ बाई द ब्यान्ड B8. यस गीतको राइटर र कम्पोजर B8 नै रहेको छ. प्रड्युसर हुनुहुन्छ रोमन भद्राचार्य.

हजुर श्रोता मित्र, भर्खरै हामीले बी8 ब्यान्डको गीत सुन्यौँ, मै च्याङ। अब फेरि हामी सुन्नेछौँ गीत आत्मामा। यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र बबिता मानन्धरले। लिरिक्स, म्युजिक र कम्पोजिसन कमल खत्रीको नै रहेको छ। म्युजिक अरेन्जर हुनुहुन्छ विजेश्वर टन्डुकार। रेकर्डिङ, मिक्सिङ, मास्टरिङ राजेश्वर टन्डुकारको रहेको छ।

हजुर श्रोता मित्र, हामीले भर्खरै सुन्यौं गीत आत्मामा बाई कमल खत्री एन्ड बबिता मानन्धर। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटुल सफल गीत। सो यस सेगमेन्टको गीत आज रहेको छ हिमाली भेकमा। यस गीतको सिङ्गर र लिरिसिस्ट हुनुहुन्छ तृष्णा गुरुङ, कम्पोजर हुनुहुन्छ तृष्णा गुरुङ र सन्नी सुनम, म्युजिक प्रड्युसर मिक्सिङ मास्टरिङ गर्नुभएको छ बिजु कर्माचार्यले। हजुर श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म युक्त कार्यक्रम म्युजिक मजामा फेरि पनि आउने नै छु र अरू पनि थुप्रै गीत तपाईँको लागि लिएर आउनेछु। स्टेसन गीत FM 98.3 MHz सुनेर रहनुहोला।

0: Yoho Kips FM 98.3 MHz.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan Chanchal Chitvan Dheere Se Tera Ye Muskaan.
1: Bollywood Golden Hits.
3: Sayyavali Pyar Ka Dushman Hai.
1: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
4: Hey, bachna, hey, haseeno, lo main aa gaya.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट AC Light Brick Factory, Maliku, Dhading. Phone 01-591-3596-98-012-35-444.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-012-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
16: Babu, पानीको बिल तिरिदे ल
17: ल तिरिदे
18: बाबु बत्तीको बिल तिरिदे आज
17: ल ल तिरिदे
16: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
17: ल त्यो पनि तिरिदे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: नयाँ नयाँ सजाउँ है संसार सुख दुख बाटो है
1: Keeps unplugged.
16: Bhule hai na kaada kaade baat.
1: Nepali artists, singers haruka unplugged geet haru. Sunna na chutyaunu hola. Harek aitbar madhyana 12 baje ra shanibar diuso 4 baje.

0: हिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला गीतहरू. तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz रेडियो स्टेसन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. ओके, कार्यक्रममा अब पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको. नयाँ सेगमेन्टमा हामी रमाइला रमाइला नयाँ नयाँ गीतहरू सुन्ने गर्दछौँ. सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ पियारी. यस गीतको आर्टिस्ट हुनुहुन्छ बियोन्ड ब्रिजेश एन्ड अबु द रियल म्यान. कम्पोजिसन र लिरिक्स रहेको छ बियोन्डको. मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठले गर्नुभएको छ.

ओके श्रोता मित्र, के छ नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुनिसक्यौँ, प्यारी बाई बियन्ड ब्रिजेश श्रेष्ठ एन्ड अबु द रियल म्यान. ओके, यही सेगमेन्टको अर्को गीत अब हामी सुन्ने जाउँ. गीत रहेको छ गाजलु तिम्रो आँखा. यस गीतमा भोकल दिनुभएको छ केहर सिंह लिम्बुले. लिरिक्स र कम्पोजिसन रहेको छ सुमन तामाङको. अरेन्जिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ सागर संसार राईले.

सुन्नेछौ गीत रहेको छ आज मन उडेर भाग्छ। यस गीतमा आवाज दिनुभएको छ प्रताप दासले, मिक्सिङ र मास्टरिङ राजकुमार बगरको रहेको छ।

के चुने सेगमेन्टको अर्को एउटा गीत हामीले सुनिसक्यौँ, आज मन उडेर भाग्छ, भाइ प्रताप दास हजुर यो गीत रिमेक थियो। अब चाहिँ हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ, सेगमेन्ट के छ नयाँमा। गीत रहेको छ आँखैमा लाउने मेरो गाजल। यस गीतको सिङ्गर हुनुहुन्छ स्मिता बोरा, मेल भोकल दिनुभएको छ साजन शाहले, ऱ्यापर अनुप महर्जन हुनुहुन्छ, म्युजिक र लिरिक्स रहेको छ साजन शाहको, अरेन्जर हुनुहुन्छ विश्व अधिकारी। हजुर यो गीत सँगसँगै हाम्रो के छ नयाँ सेगमेन्ट यहीँ सकिन्छ। यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म एकता आउने नै छु र मसँग विभिन्न गीतहरू पनि रहेका छन् जुन तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएमलाई सुधै रहनुहोला।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM
5: 98.3. Keeps 98.3 FM ma karyakram radio ma rochak, radio ma rochak.
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
7: किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: हिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ब्रेक पछि म युक्ता आइसके पुनः कार्यक्रम म्युजिक मजामा हामी सुन्दैछौ रमाइला रमाइला नेपाली गीतहरू तपाईँ ट्युन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कूल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड संसारभर तपाईँले हामीलाई सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ अनलाइन ओके फेरि पनि अर्को एउटा रमाइलो गीत हामी सुन्नेछौँ गीत रहेको छ फनको यस गीतको सिङ्गर हुनुहुन्छ रन लामा लिरिक्स रवि मल्लले दिनुभएको छ कम्पोजर हुनुहुन्छ कल्याण सिंह अरेन्जर हुनुहुन्छ मानसी किरण

श्रोता मित्र, हामीले सुन्यौ गीत फनको। अब फेरि पनि कार्यक्रम म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ अञ्जुली भरी। यस गीतमा आवाज दिनुभएको छ प्रशान्त लिम्बू एन्ड रेज लिम्बूले। कम्पोजिसन रहेको छ प्रशान्त लिम्बू र सेसे एदिङ्गोको। लिरिक्स दिनुभएको छ प्रशान्त लिम्बूले। अरेन्जिङ, मिक्सिङ, मास्टरिङ रहेको छ मन्जिल विक्रम केसीको।

Okay, Shrota Mitra, hamle git sunyau Anjali Bhari by Prashant Limbu and Rays Limbu. अब कार्यक्रम म्युजिक मजाक हामी अन्त्य अन्त्यतिर आइसकेको छौँ. ओके, आजको यस कार्यक्रमको अन्तिम गीत हामी सुन्नेछौँ. गीत रहेको छ बुझौ मलाई. यस गीतमा भोकल लिरिक्स र कम्पोजिसन रहेको छ सुशान्त घिमिरेको, म्युजिक अरेन्जमेन्ट रहेको छ सुशान्त रा रागाको. हजुर, यो गीत सँगसँगै अब कार्यक्रम म्युजिक मजाबाट मेरो पनि बिदा माग्ने बेला भइसकेको छ. आशा छ पछिल्लो एक घन्टा तपाईँको रमाइलोसँग बित्यो. मैले यहाँको लागि रमाइलो रमाइलो गीतहरू राख्ने प्रयास गरेकी छु. ओके, अब यति भन्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्न चाहन्छु. नमस्कार.

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
4: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. Location ko lagi Google garnuhos. Battery shop New Kathmandu.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
2: Three in one.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: Classic Hindi pop time.
5: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
4: Classic Hindi pop time at Kips FM 98.3.

0: number 9. Movie
1: Dhurandhar, The Revenge.
0: Song
1: Aari Aari.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-88-8 98-12-35-88-8।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
16: नेपाली सुपर हिट्स

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: मूवी
1: है जवानी तो इश्क होना है
0: सॉन्ग
1: वाओ

0: Life Changing Quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
4: Hollywood Times, every day, 11 to 12.

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: यू कैन डांस,
5: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
6: जस्ट ट्यून इन
7: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
8: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
10: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
11: पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू
12: 3 in 1
13: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: Gibbs 98.3 FM your companion
2: Nepali pop flashback

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत सङ्गीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।